0: kept Pooper kept sick.
1: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
2: Khushika palharu satna dukha ka chadharu badna kohi saathi khojde hununcha teso ho bhane hami chhau tapai ko majhma मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
3: रेडियो 4EB FM 98.1 बाट प्रत्येक आइतबार अपराह्न 4-5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेलका साथमा केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज जुन महिनाको 21 तारिक 2026 र विक्रम सम्बत अनुसार आज असार महिनाको 7 गते 2083 साल सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। आज केही विशेष दिनहरू पनि परेका छन् र त्यसमध्येको एउटा दिन हो आज विश्व सङ्गीत दिवस वर्ल्ड म्युजिक डे। यो कार्यक्रम सङ्गीतसँग सम्बन्धित भएका कारणले पनि आज यहाँहरूलाई हामी केही सुमधुर नेपाली गीत सङ्गीतले मनोरञ्जन गराउनेछौँ। सङ्गीतका बारेमा केही कुराकानी गर्नेछौँ र त्योभन्दा बढी आज हामीसँग एकजना विशेष अतिथि पनि हुनुहुन्छ। यो महिनादेखि हामीले सुरु गरेको हाम्रो नयाँ जुन यो कार्यक्रमको तालिका छ त्यसमा आजको पाली थियो यहाँहरूलाई कुनै विषयमा सुशिक्षित गराउने र त्यही प्रसङ्गमा आज हामी एउटा तपाईँ हामी सबैको चासोको विषयमा पनि कुराकानी गर्नेछौँ र हामी बिच आज लक्ष्मी चौधरीजी हुनुहुन्छ अतिथिको रूपमा। उहाँ यहाँसम्म आइपुग्नुका धेरै कारण छन्, हामी त्यो कुरा छलफलको क्रममा गरौँला। अहिलेलाई लक्ष्मीजी यहाँलाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद। नमस्कार सबैजनालाई। मेरो नाम लक्ष्मी चौधरी, म चाहिँ नेपाल घर नवलपरासी जिल्ला हाल यहाँ ब्रिस्बेनमा बस्दै आइरहेको छु र अहिले चाहिँ अर्ली चाइल्डहुड टिचरको रूपमा यहाँ एउटा चाइल्ड केयरमा कार्यरत छु।
3: यहाँसँग हाम्रो आज पुरा कार्यक्रममा अवधिभर कुराकानी हुनेछ। विमलजी कुराकानीका लागि तयार भएर बस्नुभएको छ। सुरुमा एउटा गीत यहाँहरूमा राख्छौँ, त्यसपछि हामी यो कुराकानी र अरू प्रसङ्गहरूलाई अगाडि बढाउनेछौँ। कार्यक्रमको सुरुवातमा यो मिठो गीत छ आज विश्व सङ्गीत दिवसको अवसरमा कुन्ती मोक्तानको स्वरमा माथि माथि सैलुङ्गेमा बोलको मिठो गीत, यो गीतले हामी यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छौँ।

0: के तपाईँ आफ्नो परिवारलाई सम्झेर हृदयदेखि नै सहयोग गर्न चाहनुहुन्छ?
1: ओल्ड रेमिट मार्फत घरमा पैसा पठाउनु छिटो, सुरक्षित र किफायती छ। विश्वभरका 57 लाख भन्दा बढी मानिसहरूले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का लगायत 100 भन्दा बढी देशहरूमा पैसा पठाउन ओल्ड रेमिटको भर पर्छ।
0: हामी प्रवासीहरूद्वारा प्रवासीहरूकै लागि बनाइएको विश्वव्यापी एप हौ।
1: आजै ओल्ड रेमिट एप डाउनलोड गर्नुहोस्।
0: साथै हाम्रो रेडियो श्रोतालाई विशेष
1: छुट उपलब्ध छ। केही देशहरूमा पहिलो पटक पैसा पठाउँदा $10 छुट पाउनका लागि कोड ब्रिस्बेन प्रयोग गर्नुहोस्। ओल्ड रेमिट फरक संसारको सम्वाहक। ओल्ड रेमिटले मुद्रा सटैबाट आमदानी गर्दछ। निश्चित नियम तथा शर्तहरू लागू हुनेछन्। थप विवरणका लागि वेबसाइट हेर्नुहोस्। स्टेशन स्पोन्सर।
2: श्रोताहरू, आजको यो कार्यक्रममा मैले अघि पनि भने हामीसँग एकजना अतिथि हुनुहुन्छ, लक्ष्मी चौधरीजी। उहाँ यहाँसम्म आउनुका केही कारण छन्, म त्यो अघि भन्दै थिएँ। हामीले लामो समयदेखि यो कार्यक्रममा केही स्वयंसेवकहरू, ब्रोडकास्टरहरू लाई ल्याउने प्रयास गरिरहेका छौँ। विमलजी, तपाईँलाई पनि थाहा छ यो कथा होइन? र भर्खरै उहाँसँग भेट हुँदाखेरि उहाँले एउटा आफ्नो इन्ट्रेस्ट देखाउनु भयो। त्योभन्दा पनि बढी उहाँको अनुभव पनि छ यो ब्रोडकास्टिङमा, होइन? नेपालमा सायद टेलिभिजनमा काम गर्नुहुन्थ्यो। उहाँको रुचि र हाम्रो पनि एउटा यसरी समुदायको महानुभावहरू, व्यक्तिहरूलाई ल्याएर चाहिँ यो कार्यक्रममा समावेश गराउने हाम्रो पनि उद्देश्य भएको कारणले यो उहाँको रुचि र हाम्रो एउटा चाहना एक ठाउँ मिलन
3: आवश्यकता
2: मिलेको कारणले पनि उहाँ हामीसँग हुनुहुन्छ। त्यो बाहेक अब अघि पनि भन्यो, चाइल्ड केयरको बारेमा पनि उहाँ विज्ञ हुनुहुन्छ एक किसिमको, त्यसकोमा पनि कुराकानी गर्छौँ। अब लक्ष्मी, तपाईँ यो विषयमा यो ब्रोडकास्टिङकै कुरा गरौँ न सबभन्दा पहिले, होइन? के छ तपाईँको अनुभव, के छ तपाईँको रुचि, के छ, होइन?
4: हजुर, मलाई चाहिँ मैले नेपालमा चाहिँ मुकुन्दसन टेलिभिजन एमटिभी भन्ने एउटा क्षेत्रीय टेलिभिजन हो नेपालको, जुन चाहिँ चितवन नलपुरमा प्लस अनि वरिपरिको एटलिस्ट लाइक 26 जिल्लामा प्रसारण हुन्थ्यो त्यति बेला। 2015-16 चाहिँ मैले एउटा रोचक संसार नामक एउटा कार्यक्रममा प्रस्तोताको रूपमा काम गर्ने अवसर पाएको थिएँ। त्यसमा चाहिँ वर्ल्ड रेकर्ड र विभिन्न इन्ट्रेस्टिङ फ्याक्टरहरूलाई चाहिँ नेपाली जनतामा चाहिँ नेपाली भाषामा पुर्याउने जमर्को गरेको थिएँ त्यो अब त्यो बेलामा।
3: लक्ष्मीजी, तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु।
4: धन्यवाद।
3: वास्तवमा कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने कार्यक्रममा एकजना व्यक्ति मात्रै उपस्थित भइदिँदा पनि एउटा सिङ्गो पहिचानै आफ्नो अगाडि उभिएको जस्तो कहिलेकाहीँ त्यस्तो अर्थ राख्दो रहेछ क्या दाइ। लक्ष्मीजीलाई भेट्ने बित्तिकै मलाई चाहिँ अलिकति स्वाभिमानमै कतै बदलाव आएको जस्तो, चौधरी हुनुहुँदो रहेछ उहाँ, थारू सभ्यता, थारू समुदाय, वास्तवमा नेपालकै अत्यन्त प्राचीन र असाध्यै एउटा इमान्दार, एकदम स्वावलम्बी धरती पुत्रको रूपमा चाहिँ नि हामीले जानेको सुनेको, होइन? त्यस्तो किसिमको तपाईँ समुदायबाट आउनुभएको छ। अब यसको सेरोफेरोमा पनि अब तपाईँलाई भेटिहालिसकेपछि अलिकति यसलाई उफ्काएन भने त्यो पनि न्याय नहुनसक्छ, होइन?
4: एकदम एकदम
3: है। अनि त्यसो भएको हुनाले तपाईँ त्यसै पनि संसार कर्ममा आबद्ध भइसकेको, आफै पनि संसार कर्मी र आफू त्यो समुदायलाई चाहिँ नि अहिले यहाँ चाहिँ नि समुदायबाट हुनुहुन्छ ब्रिस्बेनमा। ब्रिस्बेनमा चाहिँ कहिलेदेखि हुनुहुन्छ तपाईँ र ब्रिस्बेनमा तपाईँको समुदायहरूबाट चाहिँ नि कस्तो यहाँ सङ्ख्यामा उपस्थित हुनुहुन्छ तपाईँहरूको, के छ थारू समुदायबाट चाहिँ?
4: ब्रिस्बेन चाहिँ म सन् 2018 जुलाईमा आएँ हजुर। अनि अलिकति अल्पसङ्ख्यक नै छौँ भनेर भन्न रुचाउँछु ब्रिस्बेनमा चाहिँ। अस्ट्रेलियाको अरू कुनै स्टेटमा हेर्नुभयो भने चाहिँ अब मेलबर्न, सिडनीतिर चाहिँ अलि धेरै नै हुनुहुन्छ। उहाँको समुदाय नै एउटा अर्गनाइजेसन बनाएरै गइराख्नु भएको छ। ब्रिस्बेनमा चाहिँ अहिलेसम्म अब त्यसरी थारू समुदाय नै भनेर त्यसरी चाहिँ भेटेको छैन।
3: अनि फेरि तपाईँले भन्नुभयो तपाईँ त नवलपरासीबाट हुनुहुँदो रहेछ, होइन? नवलपरासीमा थारू समुदायको बाक्लै उपस्थिति भएको हामीलाई जानकारी छ। अनिखेरि अब यो नेपालमा पनि पूर्वी तराई पश्चिममा थारूहरूको सङ्ख्या त चाहिँ नि व्यापक छ त्यो सँगसँगै चाहिँ नि बोलिने भाषाहरूमा अलिकति संस्कारहरूमा जस्तो लगाउने जस्तो पहिरनका कुराहरूमा संस्कार र संस्कृतिमा पनि अलिकति तलमाथि कति फरक फरक के जस्तो तपाईँहरूको मुख्य तपाईँहरूले मनाउने चाडहरू तपाईँहरूको मुख्य खानपानका कुराहरू जीवनशैलीका कुराहरू अहिले त त्यसै पनि नेपालमा चाहिँ नि विदेशी पर्यटकहरूको लागि पनि एउटा आकर्षणको एउटा चाहिँ नि जान्ने बुझ्नै पर्ने एउटा चाहिँ नि उसमा चाहिँ थारू समुदाय र सभ्यताका बारेमा संस्कार र संस्कृतिका बारेमा बुझ्नु पनि धेरै मान्छेहरू थारू होमस्टेतिर गएर बस्ने पनि निकै मैले त्यो डकुमेन्ट्रीहरू आजकल हेरेर पाएँ यसबारेमा थोरै तपाईँहरूको यो खिचरी भन्ने सोराई भन्ने मैले सम्झना भएसम्म यस्ता यस्ता पर्वहरू निकै हर्षोल्लासपूर्वक मनाएको मैले देखेँ यो डकुमेन्ट्रीहरूमा यसबारेमा थोरै भनिदिनुहोस् न
4: ए नवलपरासी चितवनतिरको चाहिँ अब थारू समुदाय भन्दा बित्तिकै अब पूर्वीतिर अनि पश्चिमतिर अब डङ्गौरा थारू हुनुहुन्छ राणा थारू हुनुहुन्छ अनि पूर्वतिर हुनुहुन्छ सबै अब थारू हामी थारू जाति नै हो तर कहीँ कतै भाषा र पहिरनमा अलिकति डिफ्रेन्ट अलिकति फरक छ अब नवलपरासी चितवनतिर भन्नुहुन्छ भने हामी नवलपरासीको थारूलाई ललपुरिया थारू भनेर भन्छौँ अनि चितवनिया थारू भनेर भन्छौँ हामीले मनाउने चाडपर्वहरूमा चाहिँ जितिया पर्व भयो यो चाहिँ विशेषतः महिलाहरूले मनाउने पर्व हो त्यसपछि हामीले दसैँ पनि मनाउँछौँ तिहारलाई हामी सोहराई भन्छौँ त्यसपछि हामीले माघी जसलाई हामी खिचडी भनेर भन्छौँ अनि होलीलाई चाहिँ फगुवा पूर्णिमा भनेर मनाउँछौँ त्यो टर्मिनोलोजीमा फरक छ तर मनाउने तरिकाहरू पनि फरक होला तर अब जातिको हिसाबले गर्दाखेरि अनि एउटा पहिचान बोकेर हिँड्दाखेरि चाहिँ अहिलेको स्थितिमा अलिकति अझै धेरै प्राउड त्यो गर्वान्वित भएको महसुस हुन्छ अब अहिले चाहिँ विदेशी पर्यटकहरूलाई एउटा नयाँ किसिमको पहिरन अर्कै छ अनि अलिकति भाषा छुट्टै छ अनि हाम्रो रहन सहन पनि अलिकति बेग्लै छ भनौँ न त्यो हुँदाखेरि अहिले चाहिँ अलिकति आकर्षण त्यतातिर बढेको तर फर्स्टमा अब पहिला हेर्नुहुन्छ भने सगरमाथा होइन धेरै पहाडी हिमालतिर धेरै आकर्षित हुने अब अहिले चाहिँ विदेशी पर्यटकहरूलाई एउटा नयाँ किसिमको पहिरन अर्कै छ अनि अलिकति भाषा छुट्टै छ अनि हाम्रो रहन सहन पनि अलिकति बेग्लै छ भनौँ न त्यो हुँदाखेरि अहिले चाहिँ अलिकति आकर्षण त्यतातिर बढेको तर फर्स्टमा अब पहिला

0: त्यसरी जाँदाखेरि अहिले चाहिँ एकदमै धेरै भिडियोहरू देख्छौँ हामीले.
1: अलिकति खोजमूलक पर्यटकहरूको पनि अब विश्वमै अलिकति संख्यामा वृद्धि भएर पनि होला. अनि यहाँ बस्दा तपाईँलाई घुमी चाहिँ कतिको मिस हुन्छ?
0: एकदमै एकदमै एकदमै घुमी चाहिँ एकदमै मिस हुन्छ. अनि केही खानेकुराहरू अब यहाँ बनाएर खाँदा र आफ्नो समुदायमा सबैजनासँग बसेर बनाएर खाँदाको त अब त्यसलाई त कम्पेयर नगरौँ. तर सकेसम्म मेरो आफ्नै नानी पनि छ अनि उसलाई पनि आफ्नो हाम्रो जुन धरातलबाट हामी आयौँ त्यसको चाहिँ त्यहाँसम्म अलिकति इन्ट्रोड्युस गर्ने चाहिँ कोसिस गरिराखेको छु, जारी नै छ.
1: दर्शक श्रोताहरू, निकै रोचक कुराकानी भइरहेको छ. आजको हाम्रो मुख्य अतिथि र भविष्यको यसै कार्यक्रमका प्रस्तोताको रूपमा पनि हामीले उहाँलाई लिइरहेका छौँ, लक्ष्मी चौधरी हुनुहुन्छ. हामी कार्यक्रमको अहिले लगभग 15-16 मिनट सकिसकेको छ. कहाँ कहाँबाट कसरी सुन्दै हुनुहुन्छ, कृपया यहाँलाई कुनै आफ्नो रुचिको गीत सङ्गीत कुनै सुन्न मन लागेको छ भने हामीलाई म्यासेज गरेर पठाउनुहोस्, हामीसँग उपलब्ध भएअनुसार त्यो पनि सुनाउने हामी कोसिस गर्ने नै छौँ. र कार्यक्रमको आजको दोस्रो मिठो कोसेलीको रूपमा अब दाईले के सुनाएको हुनुहुन्छ दाई?
2: एउटा अनुरोध गीत थियो. अघिल्लो कार्यक्रममा त रजनी खड्का भाउजूले यो गीत अनुरोध गर्नुभएको थियो, विशेष कारणले त्यो गीत अघिल्लो कार्यक्रममा सुनाउन सकेन. आज यो गीत आदरणीय रजनी खड्का ज्यू, हरि खड्का ज्यू प्रति समर्पण गर्दै उहाँहरूको लागि यो गीत सुनाउँदैछौँ. चलचित्र माइतीघरको प्रेमध्वज प्रधान र उषा मङ्गेशकरको स्वरमा नमान लाज यसरी. यो नेपाली सङ्गीतमा खास गरी युगल गीतको एउटा मानक गीत हो. यहाँहरू सबैलाई सायद मनपर्छ यो गीत. कार्यक्रमको अबको प्रस्तुति

0: Hi guys, my name is Miriam. I am one of the poets from Stories of Our Sisters. We have two shows coming up on the 19th of June in Logan at Kingston Butter Factory and the 26th of June in Brisbane at BMAC. If you would like more information and to buy our tickets, head to www.ethne.com.au.
1: See you there!
2: कार्यक्रममा यहाँहरु राई पुनः स्वागत छ. हामी कुराकानीलाई अगाडि बढाउँछौं विमल जी.
3: धन्यवाद दाई. फेरि पनि श्रोताहरू, हामी यो मिठो, अत्यन्त मिठो यो कालजयी गीतपछि अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँछौँ. हामीले भनिसकेका छौँ आजको कार्यक्रममा हाम्रो अतिथि हुनुहुन्छ लक्ष्मी चौधरी, एउटा सिङ्गो थारू समुदायलाई प्रतिनिधित्व गरेर आज हामी माझमा उहाँ जोडिनु भएको छ. फेरि पनि कार्यक्रमको अन्तरालमा उहाँलाई म स्वागत गर्दछु. र यही दौरानमा आजकल चाहिँ के भइरहेको छ भने दाइ, यो एक डेढ हप्तादेखि अलिक छिटो छिटो उठ्ने बानी पनि परिरहेको छ. अब तपाईँले अन्दाज त गरिसक्नुभयो होला होइन. अब अहिले संसार नै उत्सवमय बनिरहेको छ, यानि कि विश्वकप फुटबल यस्तो रोमाञ्चक ढङ्गले अगाडि बढिरहेको छ. नजाँदा नचाहँदै पनि, मन नलाग्दा नलाग्दै पनि असाध्यै अल्छी गर्ने, सुत्न रुचाउने मान्छेहरू पनि आजकल अलिकति बिहानै चाँडै सबेरै उठेको होइन, आफ्नो आफूले सपोर्ट गरेको आफ्नो इच्छाइएको टिमहरू खेल्ने छन् भने 3 बजे उठेर हेरेको पनि देखियो. छरछिमेकीहरूबाट बिहान 4 बजे नै चाहिँ नि गोल भनेर आवाज आउने होइन. हामी नेपालमा छँदा पहिला अब राति 1 बजे 2 बजे उठेर राति फुटबल हेर्दाखेरि चाहिँ नि एउटा गाउँै चाहिँ नि एउटा उल्लास जस्तो हुन्थ्यो नि एकदमै होइन. दाइले कतिकै हेर्नु भएको छ फुटबल?
2: मैले अलिअलि हेर्छु.
3: कुनै टिमलाई सपोर्ट पनि गर्नु भएको छ कि
2: छैन? त्यस्तो छैन.
3: खैर, यो विश्वकपको हो, सबैले हेरिरहनु भयो होला. आफ्नो रोजाइको चाहिँ नि टिमलाई यहाँहरूले सपोर्ट गरिरहनु नै भएको होला, र यहाँहरूको जीवनशैली र दिनचर्यामा पनि यसले पक्कै पनि एउटा परिवर्तन चाहिँ ल्याइरहेको छ भनेर मैले यहीँबाट मैले अनुमान गर्दछु. र बिहान उठेर फुटबल हेर्दै गर्दाखेरि अब आज त रेडियो कार्यक्रममा पनि जानुपर्नेछ, के छ त यसो कुनै कुरा गर्ने पनि त एउटा यसो मेसो त चाहियो नि भनेर यसो हेर्दै गएको, अन्तर्राष्ट्रिय बुवा दिवस भनेर लेखेको रहेछ, मेरो ध्यान चाहिँ आकर्षण गरिहाल्यो. सायद ठ्याक्कै ध्यान खिचिहाल्नुमा अब मैले बुवा गुमाएको 6 महिना मात्र हुँदैछ, त्यसले पनि अलिकति मलाई गहिरोसँग छोयो. अनि के रहेछ त यो, अब हामी त वास्तवमा नेपालमा आमा खुवाउने औँसी, बुवा खुवाउने औँसी भनेर विशेष गरी औँसीहरूलाई चाहिँ नि बडो तामझामका साथ सम्झना गरेर होइन, सकी नसकी या जुनसुकै उद्देश्यबाट चाहिँ नि सम्झना गरेर बुवा आमाहरूलाई चाहिँ नि मिठो मसिनो खुवाउने, सम्झना गर्ने, लत्ता कपडा नयाँ किनिदिने, त्यस्तो किसिमको चाहिँ नि परिपाटी थियो. यो चाहिँ अन्तर्राष्ट्रिय सिङ्गो समुदायले नै चाहिँ नि बुवा को पनि सम्झना गरेर दिवस मनाउने रहेछ भन्दाखेरि अलिकति उदेक लागेर, अनि मलाई यसमा अलिकति जान्न मन लाग्यो चाहिँ वास्तवमा के रहेछ त यसको किस्सा भनेर भन्दाखेरि, यो हरेक वर्ष जुन महिनाको 3rd आइतबार चाहिँ विश्व समुदायले अन्तर्राष्ट्रिय बुवा दिवसको रूपमा मनाउँदै आएको रहेछ. वास्तवमा यो मनाउन सुरु गरेका चाहिँ भारतमा बेलायती शासकहरूको सुरुवातपछिका दिनमा ती बेलायती शासकहरूले नै मनाउन सुरु गरेको, र पछि यही चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरेको, र आज विश्वभरि नै जुन महिनाको 3rd आइतबार चाहिँ आफ्ना पितालाई सम्झेर अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो. र यस वर्षको अन्तर्राष्ट्रिय बुवा दिवस 2026 को नारा रहेको छ, फादर्स गाइडिङ स्ट्रेन्थ एन्ड बिल्डिङ फ्युचर्स, यानि कि पिता मार्गदर्शक शक्ति र भविष्यका निर्माताले पिताले परिवार र समाजमा निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दछ. पिताले आफ्ना सन्तानलाई प्रेम, संरक्षण, अनुशासन र प्रेरणा प्रदान गर्दै उनीहरूको उज्जवल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्. यस नाराले पिताको मार्गदर्शन, त्याग र समर्पणलाई स्मरण गर्दै सशक्त, जिम्मेवार र सफल पुस्ता निर्माणमा पिताको अमूल्य भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यक्रम मार्फत हामीले पनि आफ्ना पिताहरूको सम्झना गऱ्यौँ. तपाईँहरू हामीलाई सुनिरहेका छौँ भने यहाँहरूलाई पनि अवगत रहोस्, आज अन्तर्राष्ट्रिय बुवा दिवसको अवसरमा यहाँहरूले पनि यही विभिन्न तौर तरिकाले आफ्नो, यदि हुनुहुन्छ अथवा हुनुहुन्न भने पनि, आफ्ना बुवाप्रति सम्झना राखेर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न, मतलब श्रद्धा एउटा सम्मान व्यक्त गर्ने दिन पनि रहेको छ. र जुन यसको एउटा सानो किस्सा पनि रहेछ चाहिँ नि यो कहिले र कसरी सुरुवात भयो भन्दा एउटा मोनोगा खानी दुर्घटना र अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन जुन 1907 को कुरा हो अमेरिकाको मोनोगा भन्ने ठाउँ खानीमा कामदारहरू भएकै बेलामा ठूलो विस्फोट भयो यसमा 250 जना बालबच्चा भएका पुरुषहरू सहित कुल 367 जना पुरुषहरूको मृत्यु भयो अनि सन् 1908 नै वेस्ट भर्जिनियाकी एकजना महिलाले आफ्नो गिर्जाघरमा पादरीलाई आमा दिवस जस्तै बुवा दिवस पनि मनाएर उक्त दुर्घटनामा बुवा बितेका सबैलाई आफ्नो बुवाप्रति सम्झना समर्पण गर्ने अवसर दिन आग्रह गरेकी थिइन् यसरी यस चलन विश्वभर प्रचलन हुँदै गयो जुन आज पनि हरेक वर्ष अन्तर्राष्ट्रिय बुवा दिवसको रूपमा मनाइँदै आएको रहेछ मैले पनि आजैबाट थाहा पाएँ यो कुरा यो यहाँहरूको जानकारीको लागि यति नै अब हामी फेरि हाम्रो कुराको प्रसङ्गलाई अगाडि बढाउँ लक्ष्मीजी फेरि पनि कार्यक्रममा यहाँलाई चाहिँ नि स्वागत गर्दै थोरै अब अघि हामीले चाहिँ नि थारू समुदायभित्रका आफ्ना समृद्ध सांस्कृतिक पाटोहरूका बारेमा भाषाका बारेमा खानेकुराहरूका बारेमा र तपाईँले यहाँ खान नपाइरहेको अलिकति आफूलाई छुटेका कुराहरू पनि राख्नुभयो होइन अब थोरै अब चाहिँ नि पेसागत पाटोपट्टिबाट लागौँ होइन हामी जहाँ जहाँ जुन उद्देश्यले जुन समुदायबाट यहाँ आए पनि वास्तवमा सबैको उद्देश्य चाहिँ यहाँ आएपछि एउटै हुन्छ नि होइन जुन परिवेशबाट आए पनि अब तपाईँ अहिले यो नेपाली भाषामा ठ्याक्क भन्दा त शिशु स्याहार केन्द्र भनेर भन्ने गर्छौँ हामी नेपालमा चाहिँ होइन अब यहाँ चाहिँ चाइल्ड केयर सेन्टर भनेर भनिन्छ अब यो चाइल्ड सेन्टरमा तपाईँ चाहिँ नि अहिले प्रोफेसनली चाहिँ नि तपाईँ काम गरिरहनु भएको छ यसबारेमा थोरै बताइदिनुहोस् कहिलेदेखि यसमा लाग्नुभयो यसमा तपाईँलाई केले तान्यो बालबच्चाप्रतिको त्यो एउटा रुचि मोह ममता हुन त तपाईँ आफै पनि एउटा चाहिँ नि बच्चाको आमा हुनुहुन्छ यस्ता धेरै कुराहरू अब यसमा बाल मनोविज्ञानका कुराहरू यस्ता कुराहरू छन् होइन र तपाईँलाई यसलाई आफ्नो यो पेसा आफ्नो रुचि एउटा आमा हुनुको नाताले थोरै यसबारेमा चाहिँ नि केही बताउनुहोस् न आफ्ना लागेका कुरा
4: पेसागत दृष्टिकोणले चाहिँ म नेपालमा पनि लगभग 8 वर्ष शिक्षिकाको भूमिकामा मैले कार्यरत थिएँ म 8 वर्ष त्यसपछि अब विभिन्न कारणवश अब अस्ट्रेलिया आइयो अनि त्यसपछि अब पढ्दै गर्दाखेरि मैले फर्स्टमा यहाँ आउँदाखेरि चाहिँ मास्टर्स इन एजुकेसन र मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन डुअल मास्टर्स डिग्रीको लागि यहाँ आएँ त्यो सकाएपछि अबको पाटो के अबको बाटो के भन्दाखेरि चाहिँ त्यो बेलामा फर्स्टमा चाइल्ड केयरमा त्यस्तरी धेरै नेपाली समुदायको त्यस्तो धेरै चासो चाइल्ड केयर गर्ने भनेर त्यस्तो थिएन मैले गर्दाखेरि पढ्दाखेरि त्यो बेलामा म हाल यो चाइल्ड केयर यो सेक्टरमा काम गर्न लागेको 4 वर्ष भयो मैले फर्स्टमा स्टार्ट गर्दाखेरि चाहिँ मेरो त्यो आफ्नो अनुभव जुन नेपालदेखिको अनुभव थियो प्लस अनि जब म आफै आमा बनिसकेपछिको त्यसपछि चाहिँ होइन मेरो रुचि सधैँ नै यो बच्चाहरूप्रति कसरी अब जन्मेदेखि 5 वर्षको उमेरसम्मको बच्चाहरूको जुन जुन एज ग्रुप छ त्यो भनेको एकदमै इम्पोर्टेन्ट जुन अर्ली चाइल्डहुड भनेर भन्छौँ हामी त्यो भनेको एकदमै इम्पोर्टेन्ट एज हो र त्यसलाई चाहिँ त्यो त्यसमा प्रपर केयर भएन भने चाहिँ बच्चाको समग्र विकासमा एकदमै धेरै असर पर्छ भन्ने त्यो जब ज्ञात भयो त्यसपछि चाहिँ होइन म चाहिँ अब अर्ली चाइल्डहुडतिर लाग्छु भन्ने भयो त्यसपछि मैले सर्टिफिकेट 3 इन अर्ली चाइल्डहुड त्यसपछि डिप्लोमा इन अर्ली चाइल्डहुड गरेर फर्स्टमा एज अ फ्लोट एजुकेटर भनेर भन्छ त्यसरी स्टार्ट गरेर बिस्तारै असिस्टेन्ट एजुकेटर त्यसपछि लिड एजुकेटर र अहिले चाहिँ किन्डी रुम भन्छ जुन चाहिँ स्कुल रेडिनेस प्रोग्राम हुन्छ त्यसमा त्यो चाहिँ बच्चाहरूलाई स्कुल पठाउनुभन्दा अगाडि प्रेपभन्दा अगाडिको रूममा चाहिँ अर्ली चाइल्डहुड टिचरको रूपमा कार्यरत छु
3: यो तपाईँले भनिहाल्नुभयो यो वास्तवमा यो अत्यन्त अब हामी सोच्नेलाई हामी पनि अब आफ्ना बच्चाहरूलाई चाहिँ नि चाइल्ड केयर पुर्याएरै त्यही श्रृङ्खला पार गरेर आइयो होइन अब त्यो बच्चा हेर्ने काम आफैमा पनि असाध्यै कठिन असाध्यै चुनौतीपूर्ण काम छ त्यसमा बालबच्चाका सुरक्षादेखि लिएर होइन बालबच्चाका मनोविज्ञानहरू उनीहरूका भाषा नबोलेका भाषाहरू पनि बुझ्नुपर्ने त्यहाँ ठुलो विज्ञानको कुराहरू छ अब हाम्रो चाहिँ के भयो भने तपाईँ नेपालमै जन्मेर हुर्केर होइन अब यहाँ विश्वविद्यालय पढ्न भनेर मात्रै यो देशमा आउनुभयो चाइल्ड केयरमा चाहिँ अब विशेष गरेर धेरै जस्तो यहीँका जो अस्ट्रेलियन अजी भनिन्छ उनीहरूका बच्चाहरूको नै सङ्ख्या बढी हुन्छ होइन अनि हामीलाई चाहिँ यसमा अब यहाँ आएर तपाईँहरूले चाहिँ जुन सर्टिफिकेट गर्नुहुन्छ होइन त्यसमा भाषागतका कुराहरू हुन्छन् होइन उनीहरूको सानो बच्चाहरूको पनि बोल्ने आफ्नो एक्सेन्टहरू स्ल्याङहरू हुन्छ त्यसमा यो भाषागत रूपमा चाहिँ अलिकति समस्या हुन्छ हुँदैन नेपालबाट आएर यहाँ सुरु गरेका भनौँ न यो विधामा लागेकाहरूलाई अनि बाल मनोविज्ञान अब हाम्रो नेपाली बच्चाको मनोविज्ञान र यहाँका बच्चाका मनोविज्ञान पनि अब त्यही भूगोल र उसको हिसाबले पनि अलिकति अन्तरै होला त्यो बुझ्नलाई यस्ता विषयहरूमा यसमा चुनौती के छ कतिको सहज छ यो काम गर्नु
4: सहज भनेर भन्दिनँ म एकदमै चुनौतीपूर्ण काम नै हो किनभने कसैले आमा बाबुले आफ्नो बालबच्चाहरूलाई हामीलाई ल तिमीहरूको जिम्मामा राख्दैछौ है अब यो यति बजेदेखि यति बजेसम्म चाहिँ तिमीहरूको जिम्मा यो मेरो बालबच्चा मेरो अमूल्य मेरो मुटुको टुक्रालाई म तिमीहरूको जिम्मा लगाउँदैछु भनेको त्यो भनेको एकदमै ठुलो जिम्मेवारी हो यसलाई चाहिँ एकदमै लाइटली चाहिँ लिनु भएन अब फर्स्टमा हुँदाखेरि एक्सेन्टको कुरा भयो स्ल्याङको युज भयो किनभने धेरै जसो बच्चाहरू सबै अजी हुन्छन् अब के भन अब जन्मेदेखि 0 to 2 years जेरो टु 8 months चाहिँ बच्चाहरूको त अब बोली त्यसरी फुटेको हुँदैन त्यो क्यु भिजुअल क्यु हेरेरै नै त्यसरी कम्युनिकेट गर्नुपर्छ नन भर्बल क्यु हेरेर त्यसपछि कम्युनिकेट गर्नुपर्छ अनि त्यसपछि अब बिस्तारै बोली फुट्दै गएपछि अनि अब बच्चालाई बच्चाको अब्जर्भेसन गर्नुपर्छ त्यसपछि अब उनीहरूको इन्ट्रेस्ट के हो अनि त्यही अनुसारले जब तपाईँले रिलेसनसिप बिल्ड गरिसकेपछि मात्रै अनि बल्ल बच्चासँगको त्यो रिलेसनसिपलाई अलिकति स्ट्रङ बनाएपछि अनि मात्र त्यसपछि काम गर्न सकिन्छ अब यसरी हेर्दाखेरि ओहो चाइल्ड केयर त हो होइन बच्चा हेर्ने काम मात्रै त हो के छ र सजिलो त होला नि भन्ने लाग्छ भने त्यसलाई चाहिँ अलिकति प्रश्न पार्न चाहन्छु म त्यस्तो एकदमै सजिलो चाहिँ हुँदैन किनभने बच्चाको अब चाइल्ड सेफ्टीको कुरा आयो बच्चालाई एनी हार्म जे पनि हुनसक्छ लड्न सक्छ कसैले अर्को किनभने यति धेरै बच्चाहरू छ आँखा नाक कान सबै खुला राखेर एकदमै आफू चनाखो भएर बस्नु पऱ्यो नि त होइन अब के भन्छ रुममा 20 बच्चाहरू हुन्छन् अनि रेसियो हुन्छ अब अर्को कुनै एजुकेटरसँग बसिएको हुन्छ अब त्यो बेलामा एउटा बच्चा यता लड्न सक्छ अर्को बच्चा उता झगडा गरिरह होला अर्को बच्चालाई टोइलेट जानु पर्यो होला अर्को बच्चालाई भोक लागिरह होला त्यो सबैजनाको निडलाई मिट गर्नको लागि चाहिँ आफू पनि म रेडी छु है भनेर रेडी भएपछि अनि बल्ल यो पेसामा आउँदा सजिलो होला भन्ने लाग्छ मलाई चाहिँ
3: यो केन्द्रमा चाहिँ कति महिनादेखिका बच्चाहरू चाहिँ नि वास्तवमा चाहिँ नि नियम सङ्गत ढङ्गले त्यहाँ राख्न पाइन्छ अनि फेरि चाहिँ नि अब आजकल त अब हाम्रो यो दक्षिण एसियाली समुदाय पनि एकदमै व्यापक रूपमा बढेको छ होइन धेरै अब इन्डियन नेपालीजहरू यो हिन्दी नेपाली बोल्नेहरू अनि त्यहाँ त्यो चाइल्ड केयरहरूमा तपाईँहरूको चाइल्ड केयरमा चाहिँ हिन्दी बोल्ने नेपाली बोल्ने त्यस्तो बच्चाहरू हुन्छन् अथवा आफैले कहिले काहीँ झुकेर बोलिन्छ कि बोलिन्न
4: बोलिन्छ एकदमै यो चाहिँ चाइल्ड केयर अनुसार फरक हुन्छ लङ डे केयर भनेर हुन्छ उनीहरूले चाहिँ 6 बच्चा जन्मेको 6 6 वर्षसम्मको बच्चाहरू लिन्छ आफ्नो क्यापेसिटी अनुसार रेसियो हुन्छ जन्मेदेखि 2 बच्चाहरूको चाहिँ एउटा एजुकेटर बराबर 4 बच्चा हुन्छ अनि 2 to 3 चाहिँ एउटा एजुकेटर बराबर 5 बच्चा हुन्छ अनि 3 to 5 चाहिँ 1 एजुकेटर बराबर 11 बच्चा हुन्छ यो चाहिँ स्टेट वाइज रेसियो फरक हुनसक्छ र आफ्नो सेन्टर वाइज पनि उनीहरूको आफ्नो पोलिसीको अनुसार कसैले धेरै कसैले थोरै तर रिक्वायरमेन्ट जुन चाहिँ अस्ट्रेलियन गभर्मेन्टले तोकेको रिक्वायरमेन्ट चाहिँ यिनीहरू नै हो, त्यसलाई चाहिँ मिट गर्नु पऱ्यो. अनि कुरा आयो अब जुन चाहिँ मल्टिलिङ्गुअल बच्चाहरू हुन्छ जसको चाहिँ घरमा फर्स्ट ल्याङ्ग्वेज अर्कै छ अनि स्कुलमा गएर इङ्ग्लिस इन्भाइरोमेन्टमा बस्दाखेरि म आफ्नै अनुभव सुनाउँछु. मेरो आफ्नै नानी अहिले चाहिँ प्रेपमा छ, आफ्नै नानी उसलाई पनि एकदमै गाह्रो भएको थियो फर्स्टमा, किनभने हामी घरमा चाहिँ ओहो बच्चालाई नेपाली सिकाउनु पर्छ, म त झन् थारू समुदायको मान्छे, मैले त मेरो बच्चालाई थारू पनि सिकाउँदैछु, भोलि गएर नेपाल गएर मेरो हजुरआमा हजुरबासँग थारूमा, किनभने हजुरबा हजुरआमालाई नेपाली बोल्न आउँदैन त्यस्तो धेरै होइन, अब गएर नेपाली मात्रै बोलेर त भएन, उसले थारू पनि सिक्नु पऱ्यो. अब मेरो बाबा मम्मी हुनुहुन्छ, सासू ससुरा आउनुभयो, त्यो भएपछि नानीलाई चाहिँ सजिलो भयो, हामीले थारू भाषा पनि त्यसरी नै एक्सपोज गर्दै गयौँ, उसले बुझ्छ बुझ्न चाहिँ फर्काउनलाई चाहिँ इङ्ग्लिस नेपालीसँग फर्काउँछ. त्यो बच्चाहरू जुन चाहिँ जसको फर्स्ट ल्याङ्ग्वेज इङ्ग्लिस होइन त्यो बच्चाहरूलाई चाहिँ अलिकति कहाँनिर अप्ठ्यारो पर्छ भने त्यही कम्युनिकेसन चाहिँ अलिकति अप्ठ्यारो नै हुन्छ फर्स्टमा, तर बच्चाहरू चाहिँ एकदमै चाँडो सिक्ने भएको कारणले चाहिँ त्यस्तो धेरै फरक पर्ने चाहिँ देख्दिनँ म. तर फर्स्टमा कम्युनिकेसन अब मलाई त्यो बच्चाहरूको निडलाई मिट गर्नको लागि चाहिँ सकेसम्म अहिले त सबै चाइल्ड केयरहरूमा अलिकति मल्टिकल्चरल स्टाफ भएको भएर सबैलाई कसैलाई आउने, अब नेपाली कोही बच्चा छ भने नेपाली टिचरले अलिकति कम्युनिकेट गर्ने त्यसरी चाहिँ त्यसरी
3: सर्भिस हजुर गर्ने
4: त्यसरी चाहिँ गरिदिन्छ.
3: होइन मन छुने कुरा गर्नु हो तपाईँले, म त थारू भाषा पनि सिकाउँदैछु छोरीलाई भनेर. वास्तवमा चाहिँ नि हाम्रो केशव दाई लगायत हाम्रा धेरै नेपाली अग्रजहरूले हाम्रो समुदायमा धेरै वर्ष अघिदेखि हाम्रा बालबच्चाहरूलाई चाहिँ नि हाम्रो भाषा चाहिँ मर्न दिनु हुँदैन, यसलाई जोगाउनुपर्छ भनेर नेपाली भाषा पढाउने पाठशाला अहिले पनि निरन्तर हाम्रो समुदायमा त्यो चलि नै रहेको छ. यहाँलाई पनि जानकारी होस् यदि थाहा छैन भने, सायद साउथ साइड र नर्थ साइडमा अहिले चाहिँ नि चालु अवस्थामा छ.
4: हजुर,
3: र कुरा असाध्यै मिठो कुरा भइरहेको छ. आफ्ना पेसागत कुराहरू, आफ्नै चाहिँ नि समुदायसँग सम्बन्धी धेरै कुराहरू गर्दा गर्दै 40 मिनट लगभग त बितिसकेछ दाई. अब थोरै बिचमा आज साङ्गीतिक सङ्गीत दिवस पनि परेको छ, अब सङ्गीतको बारेमा थोर बहुत तपाईँले त कुरा त अब नगरी त पक्कै पनि यो कार्यक्रमको आज बिट मर्दैन भन्ने मलाई थाहा नै छ, तर त्योभन्दा अगाडि केही गीत सुनाउने तर्खरमा त हुनुहुन्न.
2: हजुर, एउटा मिठो गीत छ, हामी आज नेपालीपनको कुरा गरिरहेछौँ, नेपाली नेपालको मायाको कुरा गरिरहेछौँ होइन, आफ्नो रुट्सको कुरा गरिरहेछौँ, आफ्नो जातिको गर्वको कुरा गरिरहेछौँ. एउटा मिठो गीत छ, पुरानो गीत हो, प्रेमध्वज प्रधान र तारा देवीको स्वरमा, यही हो नेपाल नेपालीको घर. हामी सानो हुँदाखेरि विमलजीहरू त सायद सुन्नु पनि भएन होला, हामी सानो हुँदाखेरि चाहिँ रेडियोमा खुब बज्थ्यो गीत. आज
3: कार्यक्रम सुनेको छु,
2: यहाँहरू सबैका लागि
4: मैले पनि सुनेको छु, सुन्न चाहिँ

0: यही हो नेपाल नेपालीको घर। अहिलेको अवस्थामा संसारमा जहाँ बसे पनि नेपालीको घर छ होइन। हामीले ब्रिस्बेनलाई यही हो ब्रिस्बेन नेपालीको घर भन्दा पनि हुन्छ। र हाम्रो प्रयास छ हामी जहाँ बसे पनि नेपाल हामीबाट अलग नछुटियोस् र नेपालको सम्झना सधैँ मनमा बसिरहोस् होइन। त्यही कारणले तपाईँ हामी सबैलाई यहाँसम्म जोडाएर ल्याएको छ। यो रेडियो कार्यक्रम पनि त्यसकै एउटा त उपलब्धि हो भन्नु पऱ्यो होइन। आज लक्ष्मीजी यहाँ हुनुहुन्छ, त्यही नेपालकै माया हो, नेपाली भाषाकै माया हो, नेपालीपनकै माया हो होइन। यो माया यहाँहरूले पनि सधैँ गरिरहनुहोस् यही कामना गर्छु। र आज विश्व सङ्गीत दिवस पनि परेको कारणले केही जानकारी म यहाँहरूमा राख्न चाहन्छु। आज जुन 21 तारिक उत्तरी गोलार्धमा सबभन्दा लामो दिन र दक्षिणी गोलार्धमा सबभन्दा छोटो दिन हो होइन। र यो दिन 1982 संसारभरि विश्व सङ्गीत दिवसको रूपमा मनाइँदैछ। यो चाहिँ यो फ्रान्सको एकजना मन्त्री हुनुहुन्थ्यो, कल्चरल मिनिस्टर ज्याक ल्याङ, र एउटा म्युजिकको पत्रकार, सङ्गीतको पत्रकार मौरिस फ्लोरेन्टको उहाँहरूको एउटा पहलमा यो दिनको सुरुवात भएको हो। र आजको दिनमा हामी यो सङ्गीतले जसरी मानव बिचको एकता सद्भावलाई बलियो बनाउँछ त्यसको एउटा सम्मान गर्छौँ। र सङ्गीतले मान्छेको जीवनमा जुन प्रेरणा प्रदान गर्छ त्यसलाई हामी स्मरण गर्छौँ। र यो सङ्गीतको मार्फत यो संसार एकबद्ध होस्, सबैमा एकता होस्, सबैमा सद्भाव होस् यही कामना गर्छौँ। र यहाँ सबैलाई अनुरोध पनि गर्छौँ, राम्रो सङ्गीत सुन्नुहोला, गीत सुन्नुहोला। आजभोलि सङ्गीत गीतको नाममा धेरै विकृतिहरू पनि बढेको छ, त्योतर्फ अलिकति सजग पनि हुनुहोला। र राम्रो गीतलाई, राम्रो सङ्गीतलाई, राम्रो सृजनालाई सदैव प्रवर्धन गर्नुहोला यही अनुरोध म श्रोताहरूमा गर्न चाहन्छु।
1: अब सङ्गीतकै कुरा गर्दाखेरि अब आजको हाम्रो पाहुना लक्ष्मी चौधरीजी हुनुहुन्छ। अब आगामी दिनहरूमा प्रस्तुताकै रूपमा अब जोडिनु भएपछि हामी नितान्त पनि हामी फेरि थारू सङ्गीतहरू पनि हामीले चाहिँ थोरै बजाउने नै छौँ होइन। अब हामी भाषागत रूपमा सङ्गीतको हुन त भाषा हुँदैन, सीमा हुँदैन भनिन्छ, नबुझे पनि बडा एक किसिमको नाचु नाचु लाग्ने होइन, उफ्रु उफ्रु लाग्ने किसिमको बडा मजाको सङ्गीत छ नि होइन तपाईँहरूको थारू समुदायमा पनि। अघि हामी चाहिँ नि कुराकै दौरानमा थियौँ। अब यो तपाईँ शिशु स्याहार केन्द्रमा काम गर्दै आउनुभएको छ, साना नानी बाबुहरूलाई चाहिँ नि यहाँहरूले हेरचाह मात्र होइन, उनीहरूलाई एउटा चाहिँ नि आकार दिने, यानि कि स्कुल जानको लागि भनेर एउटा सक्षम बनाउने त्यो पाटो पनि त्यहाँभित्र हुन्छ नि होइन। तपाईँ त विशेष गरी किन्डीको त्यही उसमा चाहिँ नि लागि पर्नु भएको छ। अब त्यहाँभित्र यो तपाईँहरूलाई यो दिनभरि बिहान जानुहुन्छ होला काममा, 6-7 बजे प्राय सुरु हुन्छ नि होइन।
2: हजुर, यो चाहिँ सिफ्ट वाइज हुन्छ। धेरै जसो किन्डीहरू अब विभिन्न प्रकारको अर्ली लर्निङ सेन्टरहरू छन्, जस्तो लङ डे केयर हुन्छ जुन चाहिँ कुनै 6:30 बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म खुल्ने हुन्छ। कुनै जस्तो स्ट्यान्ड अलोन किन्डी हुन्छ जुन चाहिँ स्कुलको जस्तो 8:30-2:30 बजेसम्म चल्ने हुन्छ। फ्यामिली डे केयर हुन्छ जसले चाहिँ आफ्नो घरमा आफ्नो सर्टिफिकेट लिएर 3-4 बच्चाहरू घरमा हेर्न पाउने त्यस्तो हुन्छ। विभिन्न किसिमका किन्डीहरू छन्।
1: अनि यो दिनभरि जस्तो बच्चाहरू अघि नै भनिसक्नुभयो सजिलो छैन, सहज छैन, असाध्यै चुनौतीपूर्ण छ, त्यसमाथि बाल मनोविज्ञान बुझेर त्यही अनुसारको दिनभरि 8 घन्टा बच्चाहरूसँग बस्नु त्यो आफैमा एउटा चाहिँ नि ठुलो युद्ध जिते सहर नै हो। कतिको मानसिक रूपमा थकान कस्तो हुन्छ यो 8 घन्टासम्म यो बच्चाहरू एउटा चाहिँ नि हुललाई चाहिँ नि हेरेर उनीहरूको सारा गरेर घरमा जाँदा कस्तो देखिन्छ चित्र?
2: हजुरले भने जस्तै 8 घन्टा त्यो कानले त्यो नोइज क्यान्सलेसन एयर मफ लगाए जस्तो गरेर घरमा आउँदाखेरि चाहिँ एकदमै शान्त हुन्छ नि। हो अब त्यसलाई एक किसिमको म्युजिकको रूपमा लिएर अगाडि बढ्नु पऱ्यो। 8 घन्टा चाहिँ मेरो कानको लागि यो बच्चाहरूको जुन सबैको सबैजना एकैचोटि बोलिरहेको हुन्छ नि त त्यसलाई चाहिँ म्युजिकको रूपमा लिनु पऱ्यो त्यसलाई पोजिटिभली आफूले अब्जर्भ गर्न सकेन भने चाहिँ मानसिक रूपमा एकदमै थकान एकदमै धेरै
1: मैले यो प्रश्न सोध्नुको पछाडि पनि के थियो यसको चाहिँ नि एउटा जिस्ट भनेर भन्दाखेरि हामी त्यही सुरुकै कुरामा आउन जोडिन खोजेको थिएँ कि आफूलाई भित्रबाट रुचि छैन ती बाल मनोविज्ञानसँग आफू चाहिँ नि त्यसै गरी तैरिनको लागि चाहिँ नि होइन आफूभित्रबाट चाहिँ नि आफू तयारी छैन भनेदेखि त्यो जबरजस्ती गरियो भने त्यसले दुर्घटना पनि निम्त्याउन सक्छ होइन त्यो अरुचिको विषय गऱ्यो भने आफू पनि खुसी भइन्न आफूलाई पनि एउटा आनन्द महसुस हुँदैन र आफूले गरेको कर्ममा पनि खासै केही निकास नपाउने भएकोले त्यो दुवै पाटोलाई अरुचि र त्यो सान्दर्भिक हुँदैन भनेर भन्दै गर्दा अब कतिपय अहिले यहाँ नयाँ विद्यार्थीहरू आइरहेका छन् होइन है तपाईँले भन्नुभयो यो पाथवे पिआर पाथवेको लागि पनि यसमा अहिले जाने किसिमको चाहिँ नि यसमा अलिकति रुचि बढेको छ यसमा भनेर भन्नुभयो अहिले आउने नयाँ जो भाइ बहिनीहरू हुनुहुन्छ होइन उहाँहरूले नि तपाईँहरू जस्तै डिग्री गरेर बसिरहनु भएको छ भनेदेखि उहाँहरूलाई चाहिँ तपाईँले चाहिँ नि केही यसबारेमा थोर बहुत केही चाहिँ नि बताउनु पर्यो सन्देश दिनु पर्यो उहाँहरूलाई भन्ने के भन्नुहुन्छ
2: यदि अब कसैले अहिले पढ्दै हुनुहुन्छ भने चाहिँ एउटा पिआर पाथवेको रूपमा मात्रै नलिएर यदि म बच्चाहरूसँग कतिको घुलमिल हुन सक्छु मैले म के दिन सक्छु उनीहरूलाई किनभने खासमा जिन्दगीमा जेसुकै गरे पनि जाने लास्टमा आफ्नो बच्चाहरूलाई तिनीहरू बच्चा हामी वी आर देयर फर द चिल्ड्रन हामी उनीहरूको लागि नै हो त्यसैले हाम्रो सबै कार्यक्रमहरू सबै जुन क्रियाकलापहरू हामीले गर्छौँ त्यो सबै बच्चालाई सेन्टरमा राखेर त्यसपछि हामीले उनीहरूको खानेदेखि लिएर उनीहरूको सबै वृद्धि विकासको सबै कुराहरू गर्नुपर्छ अब यसलाई पिआर पाथवेको रूपमा अहिले चाल्दो टिचरको नेपाली समुदायमा एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ धेरैजना अब यसलाई एउटा मात्र प्रोफेसनको रूपमा अरू जस्तो अरू प्रोफेसनको जस्तो रूपमा लिन चाहिँ नलिन म सल्लाह दिन चाहन्छु किनभने बच्चाहरू यो हामीले कसैको बच्चाहरूको सम्पूर्ण वृद्धि विकासको भार तपाईँमा हुन्छ यदि तपाईँ आफूले नै आफूले त्यसलाई गर्न सक्नु भएन यदि तपाईँ आफू नै इन्ट्रेस्टेड हुनुहुन्न र त्यो प्रेसर ह्यान्डल गर्न सक्नुहुन्न भने चाहिँ यो पेसा तपाईँको लागि अलिकति नर्मल भन्दा अझै धेरै च्यालेन्जिङ बन्न सक्छ
1: अनि यसमा अघि छुटेको मैले एउटा ठ्याक्क जोडिहालेँ है त भाषागत रूपमा पनि चाहिँ तपाईँले भन्नुपर्दा कुन स्तरको एउटा भाषागत रूपमा नि अब अलिकति चुनौतीपूर्ण काम छ होइन अब विशेष गरी यहीँको अजीका बालबच्चाहरू नै अब चाइल्ड केयरमा चाहिँ नि हुने गर्छन् अनिखेरि अब अङ्ग्रेजी भाषामा पनि प्रवीणता हेर्दाखेरि अङ्ग्रेजी भाषामा कुन स्तरको चाहिँ नि यसमा दखल राख्नेहरूलाई तपाईँ सिफारिस गर्नुहुन्छ
2: एटलिस्ट त्यो अङ्ग्रेजी भाषा त्यो नर्मल जेनरल भाषा म नर्मल बोल्न सक्छु कन्भर्सेसन गर्न सक्छु भन्दा त्योभन्दा अलिकति सुपेरियर इङ्ग्लिस नै चाहिन्छ भन्छु म चाहिँ किनभने तपाईँले बच्चासँग मात्रै होइन तपाईँको स्टाफसँग कम्युनिकेट गर्नु पऱ्यो फ्यामिलीलाई आज मेरो तपाईँको बच्चाको दिनचर्या आज यस्तो भयो भनेर आफूले कन्फिडेन्टली त्यो कन्भे गर्न सक्नु पऱ्यो त्यसको लागि चाहिँ भाषा एकदमै इम्पोर्टेन्ट छ र आफू कन्फिडेन्टली त्यो गर्न सकेन भने बच्चाले पनि मान्दैन कि किनभने त्यो तपाईँसँग बच्चा आउनको लागि त तपाईँले त इन्भाइट गर्दाखेरि तपाईँसँग त्यो क्लियर कम्युनिकेसन हुनु पऱ्यो नि त त्यसको लागि चाहिँ आफ्नो भाषा निखार्दा राम्रो भन्छु म चाहिँ
0: यहाँ हाम्रो फेसबुक लाइभमा केही साथीहरूले कमेन्ट गरिरहनु भएको छ सबैलाई धन्यवाद दिन चाहन्छु सुप्रिम चापागाई विवश सापकोटा आस्मा रेग्मी र अनिता अधिकारी आले सबैजनाले कार्यक्रम चाकपूर्वक सुनिरहनु भएको छ र हाम्रो लक्ष्मीजीको प्रशंसा पनि गरिरहनु भएको छ यहाँ सबैलाई धेरै धेरै धन्यवाद एउटा गीत पनि अनुरोध गर्नुभएको छ ठ्याक्कै यो गीत होइन एउटा मिठो गीत सुनाउनुहोस् भनेर हाम्रो एकजना यहाँ जसले हेरिरहनु भएको छ कार्यक्रम उहाँले उहाँको लागि एउटा गीत हामी सुनाउँछौँ कार्यक्रमको करिब अन्त्यतिर आइपुगेका छौँ होइन धेरै समय छैन एउटा गीत सुनौँ त्यसपछि हामी यो कुराकानीलाई बिट मार्नेछौँ अनिलाई चलचित्र रैया चाँदी चलचित्र पूर्णबहादुरको सारङ्गीको यो मिठो गीत छ आशिष अभिरल र मिलना रायको स्वरमा रैया चाँदीको यो गीत सुन्छौँ त्यसपछि हामी कार्यक्रमलाई बिट मार्छौँ।

0: हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। एक दुईवटा सामुदायिक जानकारी यहाँहरूमा राख्न चाहन्छु। आगामी जुलाई 11 तारिक शनिबारका दिन ब्रिस्बेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र स्थानीय सामाजिक संस्थाहरूको आयोजनामा यो वर्षको भानु जयन्तीको कार्यक्रम हुन गइरहेको छ। माउन्ट ग्राभर स्थित ब्रिस्बेन सिटी काउन्सिलको हलमा दिउँसो 2 बजेदेखि यो कार्यक्रम सुरु हुनेछ। यसमा स्थानीय कविका कविता वाचन र नेपाली पाठशालाका बालबालिकाहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। यहाँहरू सबैजना आइदिनु होला। त्यस्तै अर्को एउटा दिन पनि यहाँ बताउँछु, जुलाई सेप्टेम्बर 12 तारिकका दिन क्विन्सल्यान्ड नेपालीज कल्चरल सेन्टरको आयोजनामा यो वर्षको 30 कार्यक्रम हुन गइरहेको छ। यो बारेमा थप जानकारी आगामी कार्यक्रमहरूमा।
1: यो जानकारी गराउनुभयो कार्यक्रमको अन्त अन्ततिर, दाई धेरै धेरै आभारी। र अब लगभग 3 मिनट मात्र बाँकी छ, अब पछि फेरि यो शब्दहरू छुट्न पनि सक्लान्। त्यो छुट्नुभन्दा अगाडि नै म आजका हाम्रा प्रमुख अतिथि लक्ष्मी चौधरीजीलाई यो स्टुडियोसम्म आएर आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, धेरै कुराहरू चाहिँ राखिदिनु भयो, धेरैले उत्साहपूर्वक सुनेर प्रतिक्रियाहरू पनि हामीलाई लेखेर पठाउनु भयो। त्यो आफैमा हाम्रो लागि असाध्यै प्रेरणादायी कुरा हो, त्यसको लागि यहाँलाई धन्यवाद। र यो अन्त्यमा आज अन्तर्राष्ट्रिय योग दिवस पनि भएको हुनाले हामीलाई जजल्ले सुनेर बसिरहनु भएका छ सम्पूर्ण श्रोताहरू र फेसबुक मार्फत हेर्ने दर्शकहरूलाई पनि, अब यो विश्व अब भनिन्छ 21औं शताब्दी यो मानव जाति सबैभन्दा सुख र समृद्धि हासिल गरेको युग पनि हो, तत्सँगै सबैभन्दा बढी बेखुसी र सबैभन्दा बढी तनाव, मानसिक स्वास्थ्यका हिसाबले सबैभन्दा बढी अस्तव्यस्त भएको चाहिँ युगको रूपमा पनि यो चाहिँ युग कहलिएको छ। यो एक दिवस विशेष गरी यो योग दिवस भनेर अन्तर्राष्ट्रियकरण गर्न यसलाई चाहिँ ठुलो भूमिका निर्वाह गर्ने बाबा रामदेवलाई पनि खैर आजकल अन्तर्राष्ट्रिय रूपमा योगलाई योगा भनिए पनि वास्तवमा चाहिँ यो चाहिँ श्रेय उहाँलाई जान्छ। हामीले यो कार्यक्रम मार्फत उहाँलाई पनि सम्झन्छौँ र वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि हामीले कार्यक्रमबाट सम्झन्छौँ। वास्तवमा यो पूर्वीय दर्शनको एउटा अनुपम अनमोल एउटा चाहिँ नि उपहारलाई संसारले आज अप्नाएर कमसेकम बाहिर होइन भित्र पनि आफूलाई अलिकति हेर्न, आन्तरिक शुद्धिकरणको पाटोतर्फबाट आफूलाई चाहिँ नि अलिकति चाहिँ नि वस्तुवादी एउटा भौतिकवादी सुखबाट अलिकति चाहिँ नि अलग्गै राखेर आन्तरिक सुख, आन्तरिक समृद्धि र एउटा आनन्दमय पाटोतर्फ लाग्नको लागि चाहिँ नि प्रेरित गरेको छ, सबलाई झकझकाएको छ र सबैजना झकझकिनुहोस्, उठ्नुहोस्, यही ऊर्जा मिलोस् भन्दै अब यो कार्यक्रमको अन्तिम साङ्गीतिक कोसेली यहाँहरूलाई पस्कनुभन्दा अगाडि आजको यो कार्यक्रम मार्फत हामी तिनैजना डाक्टर केशव शर्मा जो यस कार्यक्रमका संयोजक हुनुहुन्छ, म विमल खरेल र हाम्रा अतिथि लक्ष्मी चौधरीजीलाई पनि यहीँ बिदा दिनुहोस्। अर्को कार्यक्रम अर्को हप्ता आइतबार ठिक 4 बजे फेरि यहाँहरूको सामु अर्को कार्यक्रम लिएर उपस्थित भइन्जेलसम्मका लागि सबैमा हार्दिक
2: नमस्कार,
1: नमस्कार।